0: زمینوں
1: آئی ٹی
0: کمپنیز لائے صنعتوں آبادوں قائم تھیں نئی توڑی پر نئی کمپنی لائے 700 کھان 800 ملین ڈالر جی سڑپ کاری کرنے جو وواعدہ کرے چھڈیو اسپیشل ٹیکنالوجی زون میں ڈیٹا سینٹر آرٹیفیشل انٹیلیجنس آئی او ٹی ڈیوائسز لیتھیم بیٹرین جا مرکز قائم کیا ویندا الیکٹرک گاڑین بین جدید ٹیکنالوجی سے لاگاپیل صنعتوں کے قیام جا بھی منصوبہ شامل 10,000 کا روزگار جا موقع پیدا تھن جو امکان ڈکھارے ویو ہے آئی ٹی سٹی لائے 435 ایکڑ زمین نوٹیفائی بھی تھی وئی ودھیک 635 ایکڑ زمین دینے جی منظوری وارو عمل بھی جاری منصوبے جی باضابطہ افتتاح جی تقریب جلد منعقد تھن جو امکان سندھ کابینہ ملیر ضلع میں ایجوکیشن سٹی کے ودھیک 5,987 ایکڑ سرکاری زمین دینے جی گجگو میں منظوری ڈئی چھڑی ڈاکٹر آسم حسین جی درخواست ملیر ضلع جے دے کوٹھڑ میں 4,000 ایکڑ زمین ڈنی وئی دے وانڈو میں 925 ایکڑ دے جوڑ جو میں 5,000 ایکڑ جڑے تے دے آبدار میں 562 ایکڑ سرکاری زمین ایجوکیشن سٹی لائے ڈنی وئی 5,987 ایکڑ زمین جی مالیت 145 ارب 43 کروڑ روپیہ ہے جے کو فی الحال سندھ حکومت کے جو نانو کھاتو بھری دو سینیٹ کمیٹی جو پمس اسپتال میں خصوصی اجلاس صحت والے وفاقی وزیر مصطفیٰ کمال بین جی سانے بابت بریفنگ کمیٹی ممبر سانے جی سی سی ٹی وی فوٹیجز تے خدشا ظاہر کرے چھڈیا مصطفیٰ کمال چیو ہے تو ممبر سی سی ٹی وی فوٹیجز تے شک ظاہر کیا ہے کمیٹی کے نتیجے تے نہ پہنتی سبنی کے تسلیم کرنا پوندو تو نظام تباہ تھی چکا ہے سدھارن لائے تیزی سے کم کرنا پوندو
2: آپ سن رہے تھے GAFM نیٹورک پر KTN نیوز
3: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی
4: جس کی فضاؤں میں رچی پسی ہے بن کے محبت کا ساز GAFM 88 کی آواز
3: GAFM 88 نیٹورک سندھ کی آواز
5: تمامو خوابن جو گھر ایک اہڑی جائے تے ٹھائن چاہیو تھا جتے ہو جے تحفظ جدید سہولتوں ائی منظور تھل سیکورٹی
6: تپوی بھلی کار حسینی منزل ہاؤسنگ اسکیم سکھر میں
5: سکھر شکار پور روڈ تے
6: ڈاکٹر ضیاء الدین میڈیکل یونیورسٹی جی بالکل سامنے
5: سندھ بلڈنگ کنٹرول اتھارٹی پارا منظور تھل
6: ایک شاندار ائی قابل اعتماد رہائشی منصوبو
5: حسینی منزل ہاؤسنگ اسکیم سکھر
6: رہائشی پلاٹس 80, 120, 150 ائی بسو گز جا
5: ائی کاروباری موقع کمرشل پلاٹس 50 گز 600 گز
6: ہتے تماں کے ملن تھیوں جدید سہولتوں
5: صاف میٹھو پانی
6: بجلی گیس
5: 24 کلاک سیکورٹی
6: مسجد پارک اسکول باؤنڈری وال ائی سب کا وڈی گال ہی منصوبو سپورٹس کمپلیکس جی بھیجو ہے
5: جے کو رہائش ائی سیڑپ کاری بنی لائے بہترین موقع بنائے تھو
6: اجی پنجی پلاٹ جی بکنگ کرایو
5: فوری قبضو ائی فوری رجسٹری
6: کانٹیکٹ
5: 03-00-93-17-25 2
6: and 03-13-27-57-860 حسینی منزل ہاؤسنگ اسکیم سکھر
5: تماں جے محفوظ مستقبل اے بہترین انویسٹمنٹ جو بہترین انتخاب
7: اماں جے پنجے شہر سکھر ائی روڑی میں
8: جناح ہسپتال کراچی جو تربیتی آفتاب
7: ائی ٹی بی ہسپتال خیرپور جو مشہور
8: الرجی دمو ٹی بی پھپھڑن ائی چھاتی جے مختلف بیماریوں جو ماہر
7: ڈاکٹر محمد ناصر سومرو
8: چیسٹ اسپیشلسٹ پلمونولوجسٹ
7: ماہر امراض
8: پھپھڑن میں گارو پھپھڑن میں پانی ائی پھپھڑن میں ہوا بھرجن
7: ٹی بی نمونیا ائی بارن میں چھاتی جی بیماری
8: موٹاپے دے کرے ننڈ ائی ساہ میں تکلیف
7: سہکو دمو سگریٹ نوشی خان نجات
8: بار بار نزلو زکام پرانی کھنگ
7: ائی بلغم میں رت اچن وغیرہ
8: کلینک ٹائمنگ ہر چھنچر کھا اربا تائیں شام 4 کھا 7 وگے تائیں ڈاکٹر شاہد مینانی ہاسپٹل تیر چوک بیراج روڈ سکھر ہیرا ہسپتال جی ویچو
7: ہر خمیس ائی آچر تے
8: انڈس ہسپتال گھوٹکی میں
7: منجن ہک کھا شام 6 وگے تائیں
8: ان کا علاوہ روزانہ صبح جو 9 وگے کھا منجن ہک وگے تائیں
7: تالکا ہسپتال روڑی میں مریضن جو مفت معائنو کندا
8: ڈاکٹر محمد ناصر سمرو
7: رابطے جلائے
8: 03-11-33-33-33
5: 1-800-907-8781. छा तो आज ख्वाब आए डॉक्टर ऑफ फिजिकल थेरेपी, नर्स या हेल्थ प्रोफेशनल बन जाए तो कोई तवाल आए आए एक बेहतरीन मौके सखर जो मोतबर इदारो सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज में इन सेशन लाइ दाखिलाऊं जारी आहिन। 4 सालन जा डिग्री प्रोग्राम्स GBSN, GBSM, 5 सालन जो प्रोफेशनल प्रोग्राम डॉक्टर ऑफ फिजिकल थेरेपी DPD, 5 सालन जा डिप्लोमा प्रोग्राम्स LHV, CMW, CNA, खास सहूलतों स्कॉलरशिप्स मौजूद। 5 सालन जे कोर्सेज में एडमिशन बिल्कुल फ्री। जने ते DPD प्रोग्राम में सिर्फ 10,000 रुपया दाखिला फीस, आई फीस सेमेस्टर सिर्फ 60,000 रुपया। हिते तवा के मिलंदा एयर कंडीशन्ड क्लासरूम्स, जदीद लेबोरेटरीज, मुकम्मल लाइब्रेरी, तजुर्बेकार फैकल्टी, हॉस्टल, पिक एंड ड्रॉप, आई फिजियोथेरेपी, OPD जी बेहतरीन सहूलत। ही इदारो सिंध हुकूमत जे हेल्थ डिपार्टमेंट का मंजूर शुदा आई पाकिस्तान नर्सिंग एंड मिडवाइफरी काउंसिल का तस्लीम शुदा लियाकत मेडिकल यूनिवर्सिटी जो डिग्री याफ्ता आहे। याद रखो सीट्स महदूद आहिन, तह करे पंहिंजे रोशन मुस्तक़बिल लाइ अॼु ई दाख़िला वठो। ऐं हिकु ख़ासि ॻाल्हि, हिते मेडिकल जा शॉर्ट कोर्सिस, OT, हेल्थ टेक्नीशियन ऐं ॿिया सभु कोर्सिस पिण थींदा आहिनि। एड्रेस: सिराजुद्दीन एजुकेशनल कॉम्प्लेक्स, सेक्टर 5, सखर टाउनशिप, मेन बाईपास रोड, सखर। राबितो 07115635642 ऐं 03108166111।
6: मौसर होम्योपैथिक इलाज अब सखर शहर में डॉक्टर आजम अली मुगल के साथ। मेदे की खराबी, गैस, बदहजमी, कब्ज, खूनी उबादी बवासीर, अर्कुन निसा, घुटनों, जोड़ों और कमर दर्द, गुर्दों की पथरी समेत मौतदित अमराज के लिए मुस्तनद होम्योपैथिक तशखीस और इलाज। हर मरीज का इंफरादी मुआयना, मुकम्मल रहनुमाई और बीमारी की नौयत के मुताबिक इलाज। टाइमिंग: रोजाना सुबह 9 बजे से शाम 5 बजे तक। जुम्मा तातील। एड्रेस: अली होम्योपैथिक क्लिनिक, पुलिस हेडक्वार्टर चौक, होंडा मोटरसाइकिल वर्कशॉप के बराबर में, रेस कोर्स रोड, सखर। राबता 03112082600 एंड 03317143311। डॉक्टर आजम अली मुगल।
5: जमींदार भाईरन के सिंध पेस्टिसाइड तरफा अस्सलाम वालेकुम। जीअं त हर साल वांगुर हिन साल बि सिंध पेस्टिसाइड आबादगार भाईरन लाइ ज़रई माहिरनि जी निगरानी में ख़िदमत में पेश करे थो। कमंद जे फसल लाइ तमामु घटि ख़र्च में जदीद टेक्नोलॉजी जा नवां भाण ऐं ज़िंक, जेके कमंद जी फी ज़रिए पैदावार वधाए सघनि थियूं। हिन खां अलावा एसईसा, रॉडल्स ऐं रावी कंपनीअ जूं फुटिन जे जीत जी दवा, सारिन लाइ ज़िंक, गंदगाह जी दवा ऐं ज़हर, कमंद लाइ इम्पोर्टेड पोटाश 25 किलो में ऐं पोटाश 20 लीटर झरियूं पिण मौजूद आहिनि। भाइरो, इन महांगाई जे दौर में बनबर डीलर खां बचो। सिंध पेस्टिसाइड एजेंसी ते अचो। प्रोप्राइटर श्याम लाल प्रदीप कुमार, फनवाकिल। राबते जे लाइ 03-304-87-1429। एड्रेस: सिंध पेस्टिसाइड एजेंसी, नर्स हबीब बैंक, फनवाकिल। 44 साल जो तजुर्बो, हजारें मरीजन जो एतमाद। आगा होम्योपैथिक क्लिनिक, होम्यो डॉक्टर आगा लियाकत अली खान पठान, DHMS सिंध, RHMP इस्लामाबाद। 44 साल जे वसी तजुर्बे सां हर किस्म जा आसाबी अमराज, जोड़न जो सूर, मैदे में जलन, गैस, बदहजमी, तेजाबियत, गुर्दन जी पथरी, बवासीर, बे औलादी, वारन जो किरण, गंजपण, फॉलेज, खारिश ऐं बियन मुख़्तलिफ़ सिहत जी तकलीफ़ुन लाइ माहिराना होम्योपैथिक सलाह ऐं मुआसर इलाज फराम करे रहिया आहिनि। आगा होम्योपैथिक क्लिनिक, सखर। पुलिस हेडक्वार्टर चौक, पुलिस लाइन, सखर।
1: मेरे चारों हो रहे मेरे तेरे फोटोस, प्लीज नो फोटोस, ठीक है जी, गस्पीटे मांगे निकला, मैं बात गया, स्पीडिंग टिकट।

0: تمام تمام دعائیں لیں گا آگے اللہ سے کہ آگے ہر دم خوش رکھے
1: آمین سم آمین اوا سا کے دوستن نے نالا کھنا دو تو بیو کیر تھو دے
0: سید امداد شاہ زو ارمان بچل شبانیا غلام حیدر پلپور صاحب ہیں دل مراد شبانیا
1: جی جی جی
0: دیکھیے بھی دوستوں مجھے ہم کے سب نے السلام علیکم
1: وعلیکم السلام لکھ تھورا سائیں محبت تو تاں جو اوکے دسنا سی کال تے کیر ہلو السلام علیکم
2: وعلیکم السلام ادا
1: جی ادا کیر صاحب ہیں کتھاں کا چالا قربان خوش آیو ٹھیک آیو چنگا بھلا متارا جوڑ الحمد للہ الحمد للہ تاج دعا ہے تا بدھا ٹھیک آیو قربان علی ہوشیار تھی ویو آئی
2: بالکل بالکل محبتی مہو آیا پہ
1: محبتی مہو آیا خوش ہوجو تا کد بھی کیر تو بدھے نالا کھڑا دو دوستان
2: سمیر کنور جو آواز ہے جا بی سنگر جو آواز ہے جو پانی میں ایک مطلب سنگر میں پانی پانی میں
1: کوشش کرداسی کوشش کرداسی حاضر سائیں کوشش کرداسی بالکل بدھائیندی وعلیکم السلام تمام گھڑی محبت تھینک یو میٹھا ڈسنداسی ہانے کال تے کیر ہلو السلام علیکم
3: وعلیکم السلام
1: جی کیر صاحب ہیں کتاں کا تلار کا چالا خوش آیو
3: شکر الحمدللہ میں بدایو
1: شکر ہے اللہ پاک کر میں نے اواں سے کہ بھی کیر پہ بودے سب دوست بدن تھا چنگو تمام گھنے مہربانی تواں جو شہزاد سائیں سائیں حاضر بدھائیندی بالکل بدھائیندی جی سائیں ڈسنداسی ہانے کال تے کیر ہلو السلام
4: علیکم پیارا
1: وعلیکم السلام کیر صاحب پیو گل ہے ہاں سائیں ہاں میں اتے ہی آیا بس اتنے کچھ ڈی موکل تے ہوس ہانے اچھی ویو آیا خوش آیو تا سائیں ٹھیک آیو جی ایف ایم سان سا لگل ہے ایترا جی ایف ایم اسٹوڈیوز چو طرف وڈا وڈا پلاٹ ہیں اسان جے ادارے جا دفن بھی اتے ان شاء اللہ دعا کجا محبوب سائیں آؤں تاج تھورا تو آیا یہ تاج محبت ہوئی نا بھلا یہ تھورا لائے کون سکبا غائب تھورا تو تاج سگر کچھ دوست ہیں جی بدن تھا
4: پیارا بھائیوں تا وفا عبدل بھائی جتوئی واسطے پلے بکتی اوا روزانا پروگرام چو لاڑکڑ میں برو کریم جو شو ہلے جو 5 بجے اوا پانے پانجو پروگرام بس سلیکٹ کرا تا وان دی مہربانی
1: ما خود انشاءاللہ کڑو کریم وارو پروگرام کندس تا کے بدھ رہی داسی پر جلدی جلدی اسا کے ایک کمرشل کمپنی ملندی نا جکا ان مکھے پسند کندی پروگرام کندی اصان سجی سندھ میں سدرا جترو جترا سٹھا ٹریک ہے سٹھو پروگرام بھی کیر بھی کندو کرے اسان جی بھین ڈاڈو سٹھو پروگرام کرے دی مجھے پروگرام کون گھٹ میں خود گوسڑو آیا خود کو کدی کدی ان میں کھینچو ڈو کوس ہاں مجھا اج پروگرام ہے سب مجھے ہوں ان شاء اللہ 5-7 وگے تھی ٹھیک ہے روزانو فی الحال نہ اجا فی الحال آؤں نو آیا سیکھی وٹا ٹھیک ہے تھینک یو سر مہربانی لکھ تھوڑا اللہ کرے آباد ہوجو اوکے جناب ڈسنداسی ہانے کال تے کر ہلو السلام علیکم چال الا شاری صاحب خوش آیو ٹھیک آیو
4: الحمدللہ با چودیاں چند پہ تا طبیعت دی خبر ہو
1: تا तबियत बिल्कुल वीवीआईपी लगी पई है झलूरी का जगरे खालिक याद कदो तो पो बाकी भी छा खपे बस तमा याद के हाण ते सफा ईद वंगर खुश थी वस
3: वा वा वा वा मिठड़ा बाला कदो खुश नो आज प्रोग्राम बुदो ता शाम जे खते रेवान ने
1: हां त तडी ते प्रोग्राम में नालो है सिंधड़ी जी शाम है
3: तमाम सुठो प्रोग्राम आज शो हले दो असा के फोजा समाज को भी गानो बुदाइना
1: आऊं बस इंजीनियर साहब बुदे पियो मुजी तमा सबनी जी कॉल्स के जेकरे किथा फोजा समाज जो गानो खणी दो ताके बिल्कुल बुदराइंदा सी
3: कुछ दोस्त भाई बुदन ता
1: दोस्त
3: के खास के लिए अजीज सोलंकी है अजीज जलवार है गुलाम रसूल मरी है जेके संगत सारा सब बुदन ता तमाम समाज ने अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम लख थोरा साईं अवां जे दोस्तन के असा जे बारम से कबर सलाम कुर्ब साईं कुर्ब जी दोस्तों ही असल जो नंबर है वो एक दफा रिपीट पे करी हूँ नंबर बिल्कुल सोलो है 0334352578 बुढ़ी 3024 5785 786 के कॉल अचे पी दिसंदासी तो कॉल कहेंजी है आई कंदासी हाल अहवाल हेलो अस्सलाम वालेकुम कॉल कटजी वही शायद नेटवर्क इशू हों बहरहाल को मसलो कने तवाज तमाम घनी मोहब्बत अवज थोड़ा आए तो आया तुम टाइम कड़ी अस बुध पाया गडो गड क्यू शीट में कोशिश कदस फौजिया जो को ट्रैक रखी वठूँ सो बहरहाल दोस्तों मेहरबानो कदरदानो भेनरों ए भैरों साज ए आवाज के साथ में एक कॉल अची चुकी है दिसूँ तो वह कॉल कें है ओके जनाब हलो अस्सलाम वालेकुम जी तां रेडियो जो आवाज घट करियो रेडियो जो आवाज घट कयो तां इको पियो थिए
5: अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम
5: हेलो
1: जी केर साहब तां जो आवाज अचे पियो तां रुगो जो पासे में रेडियो वजे पियो न इन के थोरो परे करे छियो
5: जी आवाज में डंगो करा तो क्या
1: हां वाहिद बख्श खुश आयो ठीक आयो चंगा भला आयो
5: अल्लाह जा करम दो
1: हां आवाज से कदी केर पे बुदे जी जी सबनी जो मेहरबानी लख थोरा कुर्ब साईं दिसंदासी हाणे काल ते केर हलो अस्सलाम वालेकुम
5: वालेकुम अस्सलाम
1: जी केर साहब ऐं किथां खां आवाज़ चांग साहब तव्हांजो घटि पियो अचे थोरो ज़ोर सां ॻाल्हाईंदो न अञा बि तव्हांजो आवाज़ घटि पियो अचे अलाए जे छा जे करे शायदि हाणे अचे पियो आवाज़
5: मोबाइल जो नेटवर्क
1: ऐं ख़ैर का ॻाल्हि कोन्हे अच्छा हाणे वरी नालो ॿुधायो ताकि असांजे सॼे नेटवर्क खे सभिनी स्टेशननि ते तव्हांजो नालो अचे मंज़ूर अहमद चांग ॿुधायो ईअं न अच्छा जी मंज़ूर चांग जी कॉल ई ड्रॉप थी कावड़ में कॉल ई कटे छॾी भाउ हाणे ॾिसूं था कॉल ते केरु हलो अस्सलाम वालेकुम जी जी साईं नए दुम्बाले खां ॻाल्हाए पिया पंहिंजो नालो ॿुधाईंदो अच्छा अच्छा छा हाल आहे ख़ुशि आहियो ठीकु आहियो अलहमदुल्ला अलहमदुल्ला तव्हांजी दुआ आहे अवां सां गॾु ॿियो केरु पियो ॿुधे अकेला वेठा
5: आहियो
1: पोइ अकेला आहियो त फौजिया जो आवाज़ ॿुधो तव्हांखे कुझु न कुझु महसूसु थींदो जी ॿुधी वठो